0: बताया जाता है। इसी तरह कान कुन धात को और
1: खजी गुरु बल्ला सरफोन बली का सूख दिकम सेना दी। अस्सलाम वालेकुम। डेरा मनना इब्राहिम कुंडी सिंह की तबियत देखा दे बराबरी शुक्र अल्हम्दुलिल्लाह बिल्कुल खैर खैरियत दे इब्राहिम कुंडी दास यार तखकारी लगा जिस्ता सो इलाका के सिग्नल पे सलगू दी
2: खा
1: पकार दे चे दौरा जे कोई कार कोले दुमरा तेज नोर भी दुमरा जबरदस्त गर्मी भी चे दे टावर होते चे कम दे के ना सोलर सिस्टम कवले और बस बिजली और तमिलावे दे ऑटोमेटिक ख्याल बांधे के देशे हुई दा सोच कड़े चेहरा यकीन हम नहीं शीचे सोख बोलता था शीशी प्री दी असी ना सोखती शीशी में योसी और बैटरी में थे योसी जगह जमा दा से खबर आ रही दलेवा चे यार प्लांकीजी की टावर दे और अगी तो पेट्रोल में लावी गई अगर नी मुखपला इस्तेमाल है इनी मागे तवारा चाहिए तपोस नश्ता इब्राहिम कुंडी संगे दुकानदारी खरवाना
2: था
1: आओ का नडेरा मुदाबाद दे रहा था काल उकड़ो प्रोडक्ट टोल माशाल्लाह मौजूद दी मड़ा माशाल्लाह दुमरा डेर प्रोडक्ट दी कहना अनुपदी दुमरा डेरो प्रोडक्ट के खोबा खा मखा यो ने यो शीस खोबा दरसरा नहीं कहना तो वर तमाड़ा कालम कवा ता सर खुबे नंबर ही कल कल और सर पर मोबाइल हम गप
2: लगावा
1: सही था ठीक था। द डेली फेस वॉश इंशाल्लाह और सर मिलावेगी साबुन बम मिलावेगी फार्मूला फेस वॉश बल कमे कई नोर इंशाल्लाह हर सवर सरश्ता सोकम जमा आवाज उरी दुकानों के प्रोडक्ट हर सही कोरोनो के प्रोडक्ट हर सही मैन टांग तराजई मंसूर जन स्टोर सदाम एंड रमजान प्लाजा की दुकान दे जरबत खान जी पनेम बांधे जरबत खान जी जमुंगा डिस्ट्रीब्यूटर दे द इशमा तमाम प्रोडक्ट और सर मिलावेगी संग इब्राहिम कुंडी ओका कुंडी कोट के सोक जमा आवाज उरी इब्राहिम याद उसाथ ही सही डेरा मनना इब्राहिम भाई अल्लाह दे खुशाल का इब्राहिम जमा खो गुरु रा सर मिल गए गुरु बल्ला सर द फोन पे लिखा वाने सुख मिल गई थी और कम जहन दिया अस्सलाम वालेकुम।
3: वालेकुम सलाम व रहमतुल्लाह व बरकातहू।
1: गुलाब आजी सिंह खै टिकटॉक ए बराबर जवंदई आवाज दे कटकी के ख्याल कवच जे बदल न के खां जमा आवाज दर्जी नो बस जे बदल का कहना आवाज न राजी कहना नो बस ताउ जे के सिग्नल मसला था खैर दे लग जे बदल का लगा खुआरियों का सदर ईशानो खुदुम रमशरा नहीं चेता गर जे दो नहीं ओके बहरहाल टाइम न जाए को गुलाब अजीरा सरमल गिरे वादा नौ शेर आना बस कल कल दासी चलकी गिरा जी उबल कलर बवाल अस्सलाम वालेकुम।
4: वालेकुम सलाम
1: सबागुल
4: जी
1: दशा तो आवाजू ना कई का नहीं देता मुंगा कार गवा यू
4: खा
1: उस दा आवाज कई कहना दशा तो नहीं गोरा वरता दा सिंह दे कार इधर था
4: बिल्कुल
1: परंग के संग दे परंग के संग दे
4: ब्लैक कलर
1: देता था सो सवाई
4: लगरा
1: देता मुंगा कारगवायु ता तमा भले और जवी कहना कारग पेजने तावे न पेजनम गोरा कारग जान रहो रसवलो खा स्ता पसर नास दे आवाजू न कई चेकराम में वर्तो खई चे जदाई मदा माने पेजनी जे खुद दे खपले मा
4: बस दा ता तजान खाई चे जदा
1: गयो ए गोरा मने का न मने हा कसम खोड़े ले जब खा मखा कल
4: कऊमा
1: देर टाइम कल शवेद यो परुन गैरा जीरो में छुट्टी में कड़े था बलावरस दिखाल कड़े हो
4: बलावरस
1: दास रात अखारी लगा जिस्ता इश्मा प्रोग्राम हम देर खोख दे چشمه پروډکټ دیم ډیر خوخ دی او خپل आवाज دیم ډیر خوخ دی ته وای چې زه خامخا خبرې وکم د خلک زما आवाज واوري ها لگار نہ وائی کہنا لگار صرف کار گیتا لگار وائی لگر اور کار گیتا لگر وائی سبا خوشحالہ سب پیغام خپل بنو میرلی میران شاہ بکا خیل ڈومیل سورانی منگل میلا دی ٹولو اوریدن کو تا انفال تے پیجنے خزما پروگرام دواجے پیجنے نو رہنے پیجنے ویری گڈ اور تیشما وفا پی جنی پروگرام کے بکال نہ کہی پروگرام کے ب میسج نہ کہی خاموشی سر با پروگرام اوری اور انفال سر برابطہ کی وی انفال تو بکال میسج اس کئی نو بس اگی تب اللہ رسید کی کنا انفال گورے دمرا ډیره زیاته وفادار نه دا کتا ور سره دو خبر یو کې دی شي بیسټ فرند ته شي بیا وې تا د پاره بونو ته درزم دا سه غونې شو ویلې چې لیوانې دا خو لکه د سه ډیره زیاته وفادار نه دا هر خويند سره هر خور سره ته بلګي
4: بس مړ مون کر نه راځي زما چا
1: ته سوای چې دا او کنه صحیح خبره ده تاسو کر دي نه درځي صحیح خبره ده صحیح صحیح ده ٹھیک دا ڈیرا من نا سبا گل خوشحال ہو سلو یا خزشی سبا زما ڈیر خوک خور ماسر ملگری ود بنو ناراضی گرو بلا سر فون بلی کمان دی سوک دی اور کم زین ملگری دی من کر دی ناراضی خا ما بخیال وانے دی مل منو سر دا سی بے وقت نہ لگی گرو بلا سر سوک دی کم زین دی اسلام علیکم
2: وعلیکم السلام ورحمۃ
1: اللہ غلام سحاق ولد ہارون خان دا نندرکونا دا چرتا ای چی نہ معلومی گی بالکل ہم نہ یادے گی
2: مکمل دل رو
1: چه دا اولی رانا ورکوی اللہ خیرو کی
2: وزف رابطه در تردی رضیات نیسی جنو کنی مون بول جاو احسا سر حبریو
1: کو خا خا خا زبیا سیدا وی خدا چه تانا دا جانانا کچری مانا بی وجلی بدیو منو بزا خدا چه دا سگنلو ندا ما ایک اللہ ما کسا بلس مسئلہ را غلی بی غلام سحاق بانی کم زمون خبر درن لگی دلی بی چرتا کسٹمر ورتا سویلی وی یا ڈول ڈبلی را وین غاڑلی وی او چرتا بل وطن تتلی وی خو مونگا خود یادو خلق دیم یادی چه کلم ذکر راشی دن اندر کو خلق وی چلکا غلام اسحاق سر ماشاءاللہ دا اشما تمام پروڈکٹ ملاوی گی
2: بلکل بلکل دا خود دلو مینہ دا کنا روری دا کی حبر دا چه بابا لد اماد راگلی و مغل کو والا غسر میگا پلگور نغر ویچی پلانکی چلی گی و دنگلی ما والا وی رورا کتار تا ہوئے کنا
1: نور نہ یادو ما ویدا کم خبر ہے کمی کسی اوشو صرف دی کسا کے بد یاد کم بیا دے نور نہ یادو ما مار خوڑلے دا پڑی نم یری گی
2: مار خوڑلی دا پڑی نم یری گی اصل کی روڑا ٹولو خلقو کدی ریڑو مانے جسم رچگی وہی زیاد تر خلق کنا لگا ہر سوک نا یادوں نو غی زیاد تر خبر دولی دو کی وی الحمدللہ تاسو دا خو زو بتاله سو میکرام او دی اورن بل لاری هو الحمدللہ زدا دمر مطمئن تاسو نشی د خپل پروډکټونه چې بس مال خلک په ما باندې خپل اواز کوي او ار یو سیز ته کی ریزلټ دی ار یو سیز کی ریزلټ دی اما چې زبردست نه تاسو لکه مو ویډیو کړی وزر لګلې مو هغه زما د ایشما تیلو سره پیدا شي وی د ایشما کری کری مو مور لمیول وی زه هم ورته خوشو بلا فیدی ورته حل کوله ملو شو نو غولی باغی د ایشما صفات نه کوي
1: صحیح خبر ده زما خو غرور بس زب صرف یو خبر او کما کنه اما د پروگرام پر سٹارټ کی موې چې د دروغ وخت کمی ژوند دې کمی مزه لنډي مونږه ماشاءالله کلو نو شو تاسو سره لګیا یو 2 غنټې پروگرام هم دې ډراګانی کیږي تاسو راځي بازیرونه پکې زمونږه زیتم راځي لکه زبیر بای شو سمیر بای شو او د دینه علاوه چې کم دینو ان شاء الله بیا به زمونږ ډرا کیږي بیا به تاسو خواله درزو تاسو وټول را یو ځکیږي نو مونږ یو بل وینو را وینو کنه زه معلوم دی تګ را تګ دی الحمدلله باقی پاتې شو د پروډکټ خبره نو هغه د یو شی زم محتاج نه ده کدی رور می خو چې دغه کپنی او دغه پروډکټ ته فائدنه نه درکې ته به د رور پروډکټ هم نه استعمال زم د پلار بم نه استعمالې
2: یرا واقعی خبر دا اوم دغه شاندا د دین علاوه بل یو خبر دا دا چې بعضی خلک وی ریډو والے نو پر ریډو بدر سره ډیری خشته خشته خبرې کوي چې کله ورته میلو شو مخامخ شو ورته نو هغه بیا هغه سمینی کوم چې دغه شان وی یرا اکرام الله غوا دې زما دې خبر الحمدلله مونږ چې کله تاسو راګام له کلم درغلی او تاسو مونږ له کم قدر او کم عزت راکړي دي نو دا چې ډیر خو خلک ورنه کی
1: حالانکه دی پسې درته خبره کوم غلام ساکه دی پسې درته خبره کوم تا دی خو دینه شته کنه گا خو نه دی ولاړ ما اسینه سوګ د مګو دارو غواړي د سپګو دارو غواړي تا سره خو نه که هر څه ملاويږي رش جوړي کنه دی پسې درته خبره کوم په دې مردان کې اس اچ ټریډر دی سلمان حسرت ډیر غټ دکاندار دی لکه په مردان کې په ایک نمبر دکاندار دی کنه نو زمونگا پیشاور کی سنگا پیپل منڈی کی کاری بلال دے دا سے مردان کی اغد چے زویما جدا غن ڈسٹریبیوٹران زمونگا دکانداران نا ڈسٹریبیوٹران لکا حافظ ظہیر بھائی جہانگیر بھائی اور سجاد بھائی عمر جواد دا ٹول یو طرف تا او کاری بلال بل طرف تھا دونوں مالونا خلی دا کپنونا دا شانتی جے کم دے دا سلمان ہم دے نو پرون ما سر ملاو شو ما تی جے دا مردان ڈرا بکل کو ما اور تلیرا مل گرمی دا کنا چے دا یو دو درے میاشتی تیری شی ما ڈیرا گرمی دا ما بیا خولے امراضی او روٹائی باندھے میں انسان نہیں پیگی او پاگا گرم گرمی ہم نہ پیگی لگا پروگرام خپل او گرم گرمی او موسم گرمی او دا پروگرام گرم والے کنا
2: بالکل
1: میں پدی انسان نہیں پیگی نو مارتل مانا چی سنگا ڈرات وے آغا شانتی بوکو میل وایا تالا چی صدی پکاری دل بدر کو لکا پکار داو چی گورا غما تا ویلے وے چی موٹر سیکل را لراکا عمرہ را لراکا لکا که غٹ شیزی نشو خوستے نو دا دمر پوری خوی ڈیمانڈ کا ولی شو دمر خوز امونگ وز کی گی نا پا اللہ باورو کا غما تا سووی خوا اغا ویلو یر جی زمونگا امدک کشانی زد پکار دے لکا دے تیرو ڈراغانو کے چی تاسو مونگ لکمی زد راکڑو وی چی کم سڑے پختونی کم سڑے پختونی وی اغا با عزت غواڑی وی باقی خود نصیب خبری دی چی زما سر او خطل او کمی رو نخطل کنا بس بیا ما تندیل تک ورکو مای زما غد ماما زوی خوڑو پختون نوخو مونگ

0: You are listening to Radio Ahmad Network.
1: We got more hits for you, so stay tuned.
0: 88.4 FM.
2: क्या आप चाहते हैं कि आपका कारोबार एक नए बुलंदियों तक पहुंचे? क्या आप चाहते हैं कि आपकी मेहनत का हर लम्हा आपके लिए फायदेमंद साबित हो? तो देर किस बात की, हम आपको दे रहे हैं वो हल जो आपके कारोबार को देगा एक नई रफ्तार। हमारी खिदमत आपके कारोबार को नई मार्केट तक पहुंचाने में मददगार साबित होगी। आज ही हमसे राबता करें और अपने कारोबार को बढ़ाने का ख्वाब हकीकत में बदलें, क्योंकि कामयाबी के सफर में हम हैं आपके साथ। राबता नंबर 0345-93-32-580।
3: د کرک انور شو خوا خلکو د پارا د خوشاله خبر استاسو پا خپل خار کرک کی د ډیرو غن بیمارو لکه شوګر ارکون نسا فالج جوړن بیماری ګردو کی کانی تریخ کی کانی بی اولادی بواسیر میدی زخم بلډ پریشر لوګ نه لګیدل دا وجود سستی پراسټیټ دملا درد دا جوړنی بیماری او دا زنانو نارینو نور پټ او خکاره بیمارو په شمول دا هر مرض علاج په تسلی سره دیو تکړه قابل او تجربه کار ډاکټر سید ذاکر شاه باچا صاحب نا کولی شي. سوک چی ڈی چمیس بی چمیس آر چمپی او نور سندونا ترلاسه کون کی دا پیخور مشهور هومیو فیزیشن دے. دا نور معلومات دا پارا پا دی نمبر رابطه اکڑے 0331-52-65-340। پتا یاد ساتے پشاور ہیلتھ میڈیکل سینٹر ملک سنجیت مخامخ سیوک پلازا جیل چوک کھرک۔

0: جی طارق بھائی توتھ دا ڈی ڈی کیٹ وی سال سال مت کرو سال گزر جائے گا گزر جائے گی اتنا سوری دی منہ ہو پئی نہ سسے لگلی مت کرو نظر لگ جائے گا رانیہ باجتا میں اسپیشل سالوم میں چھٹی اکثر فرام کریں ڈیرا مننا چھٹی اکثر میسج کے بولے یو جہان مرنا کسی کاروانی سو کو دکھیم دینا دی السلام علیکم جی سو خبر کی بھی کم دینا نادیا خبر کے تخت نصرتینا نادیا بخیر اگلے سرنگ شاخ ہوئے کنا الحمد للہ ٹھیک ٹھاک نا گورا دا ہو مطلب دل تک ہو روٹے لسکی لیٹ خوڑ لیسی کنا تو سے خوڑ لیے دو اچھا ماشاء اللہ بس بیا ہو ڈیر اچھا خبر دو بالکل دیہاتی چکن میں لکی دی گئی تک خوبیا روٹائی وقتی خوڑ لسی کنا اچھا او تو سے پروگرام دو پرویشی ہاں صحیح نا مطلب چھ دا دے سہارا نا پروگرام نا شروع شی دش پہ بارہ بجے پر دا ٹول پروگرام نا ور وے
1: جی بھائی یہ راز دے ول شے یہ تو ول شے این دی وے ش یہ اکرام بھائی ول شے دا پروگرام نا دا ور وے نا ہم
0: در اچھا صحیح صحیح موج نا نو مطلب دے سہارا نا تو دا شروع وے نو دے گو سڑے سڑے کی جی ہاں کنا نا نا
1: بھائی نا نا ارے پروگرام تھا کال سنا تے
0: مطلب وڑی کولی کے داسے شرارت چرتے کھڑے دے چے اگے پوجے بنے سزو درتے ملے شی وی امی طرف نہ ابو طرف نہ یا روڑ طرف نہ او سا پر درتے یو دی وی یارا گا سزو مت ملے شی وی وا
1: وڑی
0: کولی کی شپنا تے کڑو یا نی پڑے مو تو ہنے دی جے کتا نہ پاتا نشتا درتا ویلے نا خاما خا خاما خا مطلب داسے اس دن چی سوک پوتے نہیں جگہ شرارت نہیں بھی کھڑے وہ سو تو یو دینا دائیں دا چرتا کہ مطلب شرارت تے کڑے دے اور والدی پکی خوڑ لی دی سزو درتا ملاب شوی دو خوتا سے بیائے نا اچھا صحیح صحیح صحیح دین الوا نور بسویل گوڑے آگا بالکل روشی ثبوت ہے بالکل روشی جی جی جی سلام بولے شاہ
1: بھائی آئینا ہٹک تم سلام در دل با ہٹک تم سلام در سارا خان تم سلام در میرے تم سلام در
0: جی
1: ناہل تم سلام در
0: وعلیکم السلام ڈیرا مننا
1: اوکے
0: اللہ حافظ یو جہان مننا دی کال کے والے ڈیرا ڈیرا مننا یو جہان مننا جی پروگرام شہید کال کو ڈیرا ڈیرا مننا کسی کال بانے بول سو کو دیکھیں دے نہ دے السلام علیکم جی سکھ خبر کی بھی کیم دینا گلونی خبر کرکنا گلونی پخیر روغلے سرنگ شاہ ہوئے کنا بالکل ٹھیک ٹھاک الحمد للہ گورا دیتا من خلق خوبی نہ کہ تس پر گام اور وہ شاہ صحیح صحیح شاہ سرنگ گلونی شاہ ہوئے اچھا دا خبر دے بالکل صحیح ویچے جتوس پروگرام تے نرسے گنا نو وی امیش کو مطلب خوبی نہ کبھی ہاں صحیح آسے پروگرام ترسی کنا مطلب یہ اردری میں کمار صحیح ہیلو ہیلو اچھا وہ ذکر شاہ ویائیں کنا جتو سب یہ چھے مطلب پروگرام تا تو سر صحیح دیر کنا سب یہ پروگرام تو ڈیرر سے کنا مطلب دس کلر کلر سے پچھتنا میں وکڑا کنا خجی دس ہوگا دوبارہ کالو کا ٹھیک ہے ڈیرا مننا کال کھولیں जोनी कॉल करे हुआ वो जी कट के दो बिया हम डेरा डेरा बना ना शेवर गांव के दी कॉल कर कसी काल बने बरसों को देखिए हम जाना दे अस्सलाम वालेकुम अस्सलाम वालेकुम अस्सलाम वालेकुम जी जी सो खबर है कि किम देना हेलो डेरा मना ना वो जी डेर यो तस्लोर धरीमी का ना नदे पे वजह बने खफा ना शे ठीक शो चाह जी काल कड़ा हुआ वो जी डेर इंते है यो तस्लोर तो खैर दे बिया काल का वाले शे अस्सलाम वालेकुम जी सो खबर है कि वे किम देना आमना बात कर रही है करक से जी आमना कैसी हैं आप अल्हम्दुलिल्लाह मैं ठीक आप कैसी हैं
1: मैं ठीक हूँ
0: प्रोग्राम सुन रही हैं
1: यस भाई सुन रही हूँ
0: क्या कहेंगे प्रोग्राम में
1: प्रोग्राम तो बहुत अच्छा है
0: चले ठीक है थैंक यू टॉपिक सुना है आपने
1: हाँ सुना है
0: क्या कहेंगे इस बारे में
1: मैं तो याद नहीं
0: याद नहीं आपको
1: याद नहीं है
0: अच्छा चले ठीक है बहुत शुक्रिया आपने कॉल किया और जैसे पहले भी जब उसने कॉल की तो वो कह रही थी कि मुझे भी याद नहीं है आपको भी याद नहीं है क्यों
1: मुझे कल की बात भी याद नहीं होती
0: अच्छा अच्छा अच्छा सही फिर तो मैं कुछ भी नहीं कह सकता इसमें जी क्या कहेंगे इसके अलावा प्रोग्राम में
1: तुम हमेशा शो के लिए आ जाओ करो ओके
0: अच्छा मैं
1: यस भाई
0: चले ठीक है मैं आऊंगा ठीक है
1: ओके
0: थैंक यू बहुत शुक्रिया पता नहीं था सो बोले द याद नदी का ना जे मास शरारत करे तो मोह तो पता नश्ता हाँ वेले कसी कल बने अस्सलाम वालेकुम वालेकुम अस्सलाम जी सो खबर की किम जना
2: उरोज खटक फ्रॉम
0: करक जी उरोज खटक फ्रॉम करक उरोज खटक डेरे बरसे बाद
2: जहर
0: दा खबर दे बिल्कुल सही तो जिस डेरे बरसे बाद प्रोग्राम तो रोगला ही हो खो ना खो दद्वेरे जो मैं प्रोग्राम कड़ी मासी गया टेम पाई ना छे बजे परे खो खेर दो बारह बजे छोता सो डेरे बरसे बाद रोगला ही डेरा मनना डेरा मनना रोज खटक छे प्रोग्राम से काल वक दारा तो जे तो हो डेर शरारती ना कड़ी मोत हो पाता दो मतलब जक छे खबर ना पाता लगी जी हां
2: शरारता
0: सरंगी
2: शरारत बमे कड़े
0: आओ कना
2: ओ जो बोला से विकारिया
0: अच्छा खाजी व्यायन छे मतलब داسی شرارت چې تاسو کړی وي او هغې باندې تو ته سزو ملو شوي وي اوسه پورې در ته یودې وي
2: هلو هلو
0: جی جی بیا هم مطلب داسې څه شرارت و چا دې کړی وو سزو در ته ملو شوي وه جی جی وہ زرسی خبر ہے کہ بالکل وہ زرسی اچھا अच्छा गर्मी टाइम हो दादे खाल के बोल गेडू ना वाम विश्वास लो
2: वाह
0: वाह कैसा हो गया दादे गोरा वर्ता खाल की तो खूबो ना हो बस अलग गोरा
2: वर्ता
0: अचानक अच्छा अच्छा
2: अच्छा
0: बस गोरा जी शरारत मुदासी शरारत कुआ नो खाम खास जो खुब मिला वेदला के ना गोरा लगा सरंग मुदर तो वो कहना चाहिए गोरा खबर है ना पता लगी रही शरारत बड़ी खड़ा हुई ڈیرا منا نا بس اس کو کبھی کہنا خجی سعیدہ ڈیرا مننا روز خٹک یو جہار مننا چکال دو گے ٹھیک شو او سے گورا مکوا شرزنا نا صحیح صحیح ٹھیک شو ڈیرا مننا روز خٹک چا سلام دعا
2: آواز نگرا تھا آرام دیا نیو نا ہا ہر جیے تا مرا سنا
0: خجی سعیدہ اچھا تو سلام دعا او
2: ربا تا سلام دا ہم نے سنا تا سلام دا
0: وعلیکم السلام ڈیرا مننا تھینک یو کال کے بلے یو جہان مننا بالکل اور کال کر ڈیرا ڈیرا منن چکال کسی چکال بنے بول سو کو دیکھیے ہم سے نہ 0927291292 بنے السلام علیکم
3: سلام علیکم السلام

नेक्स्ट वाइक आंसर रखिए भाड़ा के मंदिर मालिक से इंजीना थेरी याद भी कमाल करती है, कैसे कैसे दिल से सवाल करती है, एक पल भी तन्हा होने नहीं देती, फिर याद भी मेरा कितना ख्याल रखती है, बाजी वाला की वो हद देख रहे दब दो उर्दू शिरू नु मने हो माने दे शान लकड़ा सड़ाइए हाँ रखी वो सुख पछा सरंग करानी की माता चल नाराजी रखी वो माता चलो खा खा रखी बो हटा के भाई मलिक सिंह जी ना ये दुनिया सिर्फ बातों की हद तक मोहलिस है, हकीकत में हर शख्स अपनी जात का वफादार है, तो लो हल को देने शुभ लाशा रखी बो बिल्कुल इतफाक कहो तो खबरें सर है वो मैसेज सर है वो टोल नाशा 100% नाशा شش خلق خشتا دنیا دی چاپو سر خاویتی یہی کہنا چھوی لوڑا ہے دو شش خلق خشتا شا اوکے جی نیکس چاہا نو بلکل میسج مجھا ملا ہوا کہنا ہے خو نمو نوی چی آئی میس یو اوکے چی زرو خلق شاہ چی چاہا ہم میسج کرے دا یو جہان ماننا وہی جی سلام راز بھائی ویلکم ویلکم ٹو دا شو میں اکرا وزیر فرام جنی ہل بھائی اسپیشل سلام میں توتا ہانیا وفاد ہے روشی خان تھا او گریڈ ملک تھا او چھوٹے اکثر تھا اتارا ہاں تھا او چھوٹے ماں بچتا جی وعلیکم السلام اکرا وزیر یو جہان مننا دے میسج کا بولو تھینک یو سوور مچ اچھی بھائی مخبل لشکی تھبائی دو میں کرے بسی اے تھا وہی موسم دا شان گرمی دے کنا زونوں بچ کا وے خیر دے کلا کلا لشکی تبا چی دا غا پچار دا شان تبا چی دا کلا کلا شاوی بچے السلام علیکم وائی کنا جی السلام علیکم جی وعلیکم السلام وہی تو تھا اچھا کہنا وہی چی تو تھا السلام علیکم جی بالکل موت ہاں السلام علیکم تو تھا وعلیکم السلام ٹھیک سوچا کا میسج کرا وہی چی راز بھائی سر یہ چھوٹی میں ویستا روشی ہاں تھا ایک رہتا اوکے جی وہی جی اسپیشل سلام میں چھوٹی اکس ہے فرام کرا کو

हाँ नो बिल्कुल जी खबर है खूब मुंदे पुई यही का नाम फांस जुनी ना पे आई का नाम कने शव शियोरोनी आई सब पे ये जाई ए चिदा जकी मा खबर आदर तक का ना दा शाह दा और इस पस्तर की भी नेस्ता है का ना सब पे पुई ये खुबास आगा स्टडी ना देर ना शे आगा इंतजार ना देर ना की जी तुसी भी आई ची हार सोचे बिल्कुल जर जर की जी का ना नो ना मरा दा से को गनम खजर की ना की जी स्पेश में आश्ते इंतजार हो रहता की जी पार्टी ता वेर वसा करे स्पेश में आश्ते इंतजार के बिया फसल देरता जुड़ी जी आगा का जाले ना पे वोशी वो ले का ना उदा से जी उर हाँ टेम देना गोड़ी का ना کشیر دی بیاو کرلی بله بله بله بله شیل خود اول سام داس کی کنا چه شده وجه بی کنا داس جه بلای دی که سار رسو پچی کڑه ها که کاروی بیای چه کار ری بیای چه کی ما دو یه بکاوی آغا خو یه بر دیره گوڑی بیاو دیگه رسا سل لانجه ها کڑی وی سل شاخه او دی خالک سر پا یه بکڑی وی ویلی چه دل خود شیل کرلی وی یه با وی نا خالکی و لگاوی او تاو زید که چه نا دی مشیل وجه دی نو آغی تا خو روزانای با ورکاوی نو بیاو جگاڑه ها که کنا نو زد که در تاوی آیا چه غند چاره دایریک نکیجی پس زن چاره شه لشکی غنده مکاوی لشکی غنده واخوی تایم وی آغا او تیراوی که زده ده شوی او که باد وی که واسترگه ده خون دی و بلا جوڑی ویلی چه پا خپلا ده پا زون کدی دی نو آغی تاو بیا لشکی تایم ورکاوی چه پا سار ده نوی وشتو نرسی ها نو بیاو لشکی ورتداز که کنا چه انتظارو ورتا